0: चैंपियनशिप जीती है। फाइनल मैच में भारत शुरू ही से बांग्लादेश पर हावी रहा। दोनों टीमों ने एक दूसरे के खिलाफ जारहाना खेल का मुजाहरा किया। पहले हाफ में प्यारी जाक्सा ने गोल करके भारत को बढ़त दिलाई। अलबत्ता बांग्लादेश की तरफ से ऋतुपूर्णा ने गोल करके स्कोर बराबर कर दिया। हाफ टाइम तक स्कोर 1-1 था। खेल के दूसरे हाफ में भारत पूरी तरह खेल पर हावी हो गया और सैन फिदा ने शानदार दूसरा गोल करके भारत को फिर से शक्कत दिलाई और फिर लिंडा कॉम ने तीसरा गोल करके मैच भारत के हक में कर दिया और इस तरह भारत मैच 3-1 से जीत गया। हॉकी में भारतीय मर्दों की टीम ने 18 साल तक की उम्र के खिलाड़ियों का एशिया कप तीसरी बार जीत लिया है। काका मिगाहारा में खेले गए फाइनल में भारत ने जापान को 1-4 से शिकस्त दी। अफगानिस्तान के खिलाफ वाहिद टेस्ट मैच में भारत आज न्यू चंडीगढ़ में खेले गए दूसरे दिन 3 विकेट पर 368 रन से आगे अपनी पहली इनिंग्स फिर से शुरू करेगा। ये थी खबरें। अब अखबारात के आईने के साथ हैं जमीर रजवी।
1: शुक्रिया आसिया। कौमी राजधानी दिल्ली से आज शाये होने वाले ज्यादातर उर्दू अखबारात ने मुख्तलिफ खबरों को नुमाया तौर पर शाये किया है। रोजनामा इनकलाब ने वजीर आजम नरेंद्र मोदी की सदारत में इक्तसादी मुशावरती काउंसिल मीटिंग के दौरान मगरबी एशिया की सूरत हाल के घरेलू मीशत पर पड़ने वाले असरात पर तबादला ख्याल की खबर को सफ़े अव्वल पर जगह दी है। मीटिंग के दौरान मुमताज़ माहरीन इक्तसादियात और पॉलिसी माहरीन ने मगरबी एशिया कशीदगी और इसके भारतीय सप्लाई चेन पर असरात पर खसूसी बातचीत की। वहीं इनकलाब ने कौमी राजधानी खत्े में पड़ रही शदीद गर्मी को भी अहम खबर बनाया है। अखबार के मुताबिक NCR में कई मकामात पर दर्ज हरारत 43 डिग्री सेल्सियस तक जा पहुंचा।
0: आखिर में खास खबरें एक बार फिर। वजीर दाखिला अमित शाह ने माली लेन देन, इमारतों की तामीर और बैन अलाक्वामी सरहदों पर जायदादों की खरीदो फरोख्त पर कड़ी नजर रखने की जरूरत पर जोर दिया है। कौमी जांच एजेंसी ने नीट UG 2026 के दोबारा हो रहे इम्तिहान का पर्चा लीक होने के दावों को मुस्तरद करते हुए इसे गलत करार दिया है। वहीं उसने इस तरह की खबरें फैलाने वालों के खिलाफ सख्त कार्रवाई करने का इंतबाह दिया है। मगरबी बंगाल हुकूमत रियासत में अहम मजहबी मकामात पर सहूलतों को बढ़ाने की गरज से बड़े तरक्याती इकदाम करेगी। भारत ने सेहत से मुतालिक 72 सहूलतें और 12 सकाफती विरासती प्रोजेक्ट्स नेपाल को सौंपी हैं। इंटरनेशनल एयर ट्रांसपोर्ट एसोसिएशन ने कहा है कि भारत 2044 तक एशिया बहरुल काहिल खित्ते में हवाई ट्रैफिक के जबरदस्त इजाफे में कलीदी रोल अदा करेगा। इसके साथ ही ये खबरनामा खत्म हुआ।
2: FM 101 MHz पर हम आकाशवाणी के बदरा मरकज से आपसे मुखातिब हैं। 8:45 हुए हैं। सामिन अब सुनते हैं वर्ल्ड फूड सेफ्टी डे के मौजू पर एक खसूसी प्रोग्राम। पेश कर रहे हैं कामरान खान।
3: आप सुन रहे हैं हमारा खसूसी प्रोग्राम जो वर्ल्ड फूड सेफ्टी डे के मौके पर पेश किया जा रहा है। सामाइन जरा तसव्वुर कीजिए, आप रोजाना जो खाना खाते हैं, जो दूध पीते हैं, जो फल और सब्जियां अपने घर लाते हैं, अगर वो महफूज ना हो तो क्या होगा? एक मामूली सी लापरवाही हमारी सेहत, हमारे खानदान और हमारी जिंदगी के लिए खतरा बन सकती है। इस अहमियत को उजागर करने के लिए हर साल 7 जून को दुनिया भर में आलमी यौम गजाई तहफुज मनाया जाता है। इस दिन का मकसद लोगों को ये पैगाम देना है कि महफूज खुराक सिर्फ एक जरूरत नहीं बल्कि हर इंसान का बुनियादी हक है। खुराक और सेहत का गहरा ताल्लुक। समाइन, एक सेहतमंद माशरे की बुनियाद महफूज खुराक पर कायम होती है। अगर खुराक साफ, मयारी और महफूज हो तो सेहत बेहतर रहती है, लेकिन अगर खुराक आलूदा हो तो ये कई बीमारियों का सबब बन सकती है। आलमी इदारा सेहत के मुताबिक दुनिया भर में हर साल लाखों अफराद आलूदा खुराक खाने के बाइस मुख्तलिफ बीमारियों का शिकार होते हैं। इनमें बच्चों और बुजुर्गों की तादाद ज्यादा होती है। इसलिए माहिरीन सेहत कहते हैं कि बीमारी के इलाज से बेहतर है कि बीमारी से बचाव के इकदाम किए जाएं। खुराक गैर महफूज कैसे होती है? सामाइन, अक्सर अवकात खुराक मुख्तलिफ वजूहात की बुनियाद पर गैर महफूज हो जाती है। मसलन गंदे हाथों से खाना तैयार करना, आलूदा पानी का इस्तेमाल करना, खुराक को गलत तरीके से जखीरा करना, میعاد ختم ہونے والی اشیاء فروخت کرنا، پھلوں اور سبزیوں پر نقصان دہ کیمیکلز کا استعمال کرنا، یہ تمام عوامل انسانی صحت کے لیے خطرہ بن سکتے ہیں۔ سامعین، خریداری کے وقت کن باتوں کا خیال رکھنا ضروری ہے؟ جب بھی آپ بازار جائیں اور کوئی پیک شدہ خوراک خریدیں تو چند ضروری باتوں پر توجہ ضرور دیں۔ سب سے پہلے پیکٹ پر درج تاریخ تیاری اور تاریخ میعاد ضرور چیک کریں۔ دوسری اہم بات یہ کہ پیکنگ خراب یا کھلی نہ ہو۔ اور سب سے اہم بات، خوراک کے پیکٹ پر ایف ایس ایس اے آئی کا نشان ضرور دیکھیں۔ یہ نشان اس بات کی تصدیق کرتا ہے کہ مصنوعات مقررہ معیار کے مطابق تیار کی گئی ہیں۔ یاد رکھیں، چند لمحوں کی احتیاط آپ کو کئی بیماریوں سے بچا سکتی ہے۔ گھروں میں غذائی تحفظ کیسے یقینی بنایا جا سکے؟ سامعین، غذائی تحفظ کا آغاز ہمارے اپنے گھر سے ہوتا ہے۔ کھانا بنانے سے پہلے اور کھانا بنانے کے بعد ہاتھ اچھی طرح دھوئیں۔ پھلوں اور سبزیوں کو صاف پانی سے دھو کر استعمال کریں۔ کچے اور پکے ہوئے کھانے کو الگ رکھیں۔ بچے ہوئے کھانے کو مناسب درجہ حرارت پر محفوظ کریں۔ پینے اور کھانا بنانے کے لیے صاف پانی کا استعمال کریں۔ یہ چھوٹے چھوٹے اقدامات ہماری صحت کے لیے بڑی اہمیت رکھتے ہیں۔ سامعین، غذائی تحفظ صرف صارفین کی ذمہ داری نہیں بلکہ خوراک تیار کرنے والوں، دکانداروں، ہوٹل مالکان اور ریسٹورنٹ چلانے والوں کی بھی ذمہ داری ہے۔ انہیں چاہیے کہ صفائی کے اصولوں پر سختی سے عمل کریں، میعاد ختم شدہ اشیاء فروخت نہ کریں، خوراک کو صاف ستھرے ماحول میں تیار کریں، صحت کے مقررہ معیار کو یقینی بنائیں، کیونکہ محفوظ خوراک صرف کاروبار نہیں بلکہ ایک سماجی ذمہ داری بھی ہے۔ ماہرین صحت کا کہنا ہے کہ غذائی تحفظ دراصل بیماریوں کی روک تھام کا سب سے مؤثر ذریعہ ہے۔ اگر ہم خوراک کے معیار اور صفائی پر توجہ دیں تو بہت سی بیماریوں سے بچ سکتے ہیں۔ آج جب ہم عالم یوم غذائی تحفظ منا رہے ہیں تو یہ صرف ایک دن منانے کا موقع نہیں بلکہ اپنے طرز زندگی پر غور کرنے کا وقت بھی ہے۔ ہماری صحت، ہمارے بچوں کا مستقبل اور ہمارے معاشرے کی خوشحالی اس خوراک سے جڑی ہوئی ہے جو روزانہ ہمارے دسترخوان تک پہنچتی ہے۔ یاد رکھیں، خوراک صرف پیٹ بھرنے کا ذریعہ نہیں بلکہ زندگی کا سرمایہ ہے۔ اگر خوراک محفوظ ہو گئی تو صحت محفوظ ہو گئی، اور اگر صحت محفوظ ہو گئی تو ہمارا مستقبل بھی روشن ہوگا۔ اس موقع پر یہ بات قابل ذکر ہے کہ ضلع ڈوڈا نے خوراکی تحفظ اور عوام میں محفوظ غذا کے بارے میں بیداری پیدا کرنے کے میدان میں نمایاں کامیابی حاصل کی ہے۔ ضلع ڈوڈا کو ایٹ رائٹ انڈیا مہم کے تحت بہترین کارکردگی پر اعزاز سے نوازا گیا ہے، جس کا انعام صدر ہند کے ہاتھوں دیا گیا۔ اس کامیابی میں اس وقت کے اسسٹنٹ کمشنر فوڈ اینڈ ڈرگ ایڈمنسٹریشن طارق احمد بٹ کی خدمات اور رہنمائی بھی اہم رہی۔ یہ اعزاز محفوظ اور معیاری خوراک کے فروغ کے لیے ضلع میں کی جانے والی مسلسل کاوشوں کا اعتراف ہے۔ اکثر لوگ سمجھتے ہیں کہ غذائی تحفظ صرف بڑی فیکٹریوں، ہوٹلوں اور ریسٹورنٹوں کی ذمہ داری ہے، لیکن حقیقت یہ ہے کہ غذائی تحفظ کا آغاز ہمارے اپنے گھر سے ہوتا ہے۔ صبح کے ناشتے سے لے کر رات کے کھانے تک ہم جو کچھ بھی استعمال کرتے ہیں، اس کی صفائی اور معیار ہماری صحت پر براہ راست اثر انداز ہوتے ہیں۔ مثال کے طور پر، اگر دودھ کو مناسب طریقے سے محفوظ نہ رکھا جائے، اگر سبزیوں اور پھلوں کو اچھی طرح دھوئے بغیر استعمال کیا جائے، یا اگر کھانا زیادہ دیر تک کھلا چھوڑ دیا جائے، تو اس میں جراثیم پیدا ہوتے ہیں جو بیماریوں کا سبب بنتے ہیں۔ اس لیے ماہرین صحت ہمیشہ تاکید کرتے ہیں کہ کھانا تازہ استعمال کریں اور صفائی کو اپنی زندگی کا مستقل حصہ بنائیں۔ سامعین، بچے کسی بھی قوم کا مستقبل ہوتے ہیں۔ ان کی بہتر نشو نما کے لیے محفوظ اور متوازن خوراک انتہائی ضروری ہے۔ آج کل بچے بازار کی مختلف اشیاء پیکنگ شدہ خوراک کی طرف زیادہ راغب ہوتے ہیں۔ والدین کی ذمہ داری ہے کہ وہ بچوں کو صحت بخش غذا کی اہمیت سے آگاہ کریں اور انہیں غیر معیاری خوراک سے بچائیں۔ سکولوں میں بھی غذائی تحفظ کے بارے میں آگاہی پیدا کرنے کی ضرورت ہے تاکہ بچے کم عمر میں ہی صحت مند عادات اپنائیں۔ غذائی تحفظ کے ساتھ ساتھ خوراک کا ضائع ہونا بھی ایک بڑا